के कागोशिमा प्रीफेक्चर के तानेगाशिमा खलाई मरकज से दागा गया। इस रॉकेट ने ऊपर जाते हुए दो बूस्टर्स और पहले मरहले को अलग कर दिया। परवाज के तकरीबन 29 मिनट बाद इसने सेटेलाइट को मतलूबा मदार में पहुंचा दिया। मिचिबिकी सेटेलाइट्स मकाम का तायुन करने वाले सिग्नल मुंतकिल करते हैं। इस वक्त इनमें से 5 जापान के ऊपर मदार में गर्दिश करते हुए काम कर रहे हैं। ये सेटेलाइट्स स्मार्टफोन के लिए मकाम के तायुन की मालूमात ज़्यादा बेहतर फराहम करते हैं और ऐसे इलाकों में जलजले से मुतालिक इंतबाहात पहुँचाने में भी मदद करते हैं जहाँ सिग्नल्स कमज़ोर होते हैं। जापानी हुकूमत का मकसद इब्तदाई तौर पर कुल 7 मिचिबिकी सेटेलाइट को मदार में भेजना था ताकि मुल्क अपने जोग्राफियाई महल्ले वकूअ के निज़ाम में ज़्यादा खुद इन्हिसार हो सके, लेकिन मिचिबिकी नंबर 5 सेटेलाइट पिछले साल H3 रॉकेट दागने में नाकामी की वजह से ज़ाया हो गया था। हुकूमत अब इब्तदाई मंसूबे से एक कम यानी 6 सेटेलाइट के साथ इस निज़ाम को चलाने का इरादा रखती है। जापान ने रवां साल की पहली ششماہی کے لیے ریکارڈ رواں فاضل کھاتا ظاہر کیا ہے۔ وزارت خزانہ کی طرف سے پیر کو جاری کردہ اعداد و شمار ظاہر کرتے ہیں کہ فاضل کھاتا تقریباً 17.43 ٹریلین ین یعنی تقریباً 110 بلین ڈالر تک پہنچ گیا ہے۔ 1985 میں تقابلی اعداد و شمار دستیاب ہونے کے بعد سے کسی سال کی پہلی ششماہی کے لیے یہ بلند ترین سطح ہے۔ اس کی بنیادی وجہ بیرون ملک قائم ذیلی اداروں سے حاصل ہونے والی منافع کی آمدنی میں اضافہ اور سیمی کنڈکٹرز اور دیگر الیکٹرانک اجزاء کی برآمدات میں بڑھوتری تھی۔ رواں کھاتا ملک سے باہر تجارت اور سرمایہ کاری سے حاصل ہونے والی آمدنی کا ایک اہم پیمانہ ہے۔ دریاسنا جون میں ماہانہ رواں کھاتا توازن میں 92.3 بلین ین یعنی تقریباً 583 ملین ڈالر کا خسارہ ظاہر کیا گیا، جو گزشتہ سال جنوری کے بعد 17 ماہ میں پہلی بار خسارے میں گیا ہے۔ اس کی ایک وجہ بیرون ملک سے آنے والوں کی تعداد میں کمی کے باعث سفری کھاتے کے سرپلس میں کمی تھی۔ اس کے ساتھ ہی NHK ورلڈ جاپان کی اردو سروس سے خبریں ختم ہوئیں۔ مزید خبروں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ nhk.jp/urdu۔